رب العزيز تورا جابو يرمى قاتب انت كرامو دزير ما تزير انت تغيزو انا بانزلو يرمى بانزلو يرمى قم فلام قوبا باي وندلام يرمى مي فلام قوبا باي وندلام دزير ما قاتب انت كرامو ان تزير انت تغيزو وان تزير انت كلام انت كرامو كي تاوري ازير تاوري ازير madam yaunde an yaga dirwa ta daudi baiki yaga polgara kirim me palama ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye ye